0: OST mi bam mi hafta gami genes tini I will always love you Dolly Parton ge version mi haisabun mi hafta ge MFS mi show niumaka hame mi ai mi hafta ge mi show ade hungas arnda ki hetukuri wagutatti befna war poda shukriya studio in asini ti raya ya vis shukriya mi hafta ge dibe film mage pit ke wedding dekuma tayyar mu ngannero ticket mi har dani par speed ge vikemu ehma awa seat ka shawar kore می افتاد که MFS می شوی که استیبف نه کامودیا شوی که وگندیا کما آن رو امید کردنی آرگون کی آشیدا نیمال ما میگه نسته نی رایا کی که آن کوریا کندیا نودیا سیکونتو می بای اینگه تو می بای آد نودیا سیکونتو تیبف روم ویدیو بالا لام بینون کما وارنا ما سوشل میڈیا این دیوه FM کے پلیٹ فرم تکم فنی کن دانه سلام علیکم
1: नेशुमा के बारे कोरा है वाक में बाइट एक्टिंग
2: मागे भी टू के वेडिंग एल्लफ सुनसे पर कोरा ना मा
1: अ केयरटेक लव स्टोरी
2: मैं फिल्म का राय आपको नो रोल नो एहेन रोल है ना गाना मरना गाने कहाँ कुगे रोल है
1: शीला तक के रोल
2: शूटिंग ब्रेक के मैं कहाँ ही मनी कोचे
1: चिकन फ्राइड राइस
2: एम्मे एको गमासे के कोलन बिहार बेनु वाइटर की का
1: शराफ इशफान अज़ा
2: एम्मे मासे के कोलन बेनु वा डायरेक्टर की
1: शाहू आए के बिहार मासे के कोरे वे जदन इन फ्यूचर लिबे अपॉर्चुनिस्ट तक आए के गएंगे
2: राया या बे को तुम बी होम ना नेंगे एक कम एपोन देवा
1: That I like to draw and var liya hai va kuch and var fad fad etches ka ka hai va kuch
2: ek kam ka bra gina
1: da yeah
2: henga ma jasa lang malen dani kon ta ne ka
1: mala tere ga tano ne mala in beru
2: thana
1: mala in muda ka re thana ka
2: group chat ka em gina beno kura emoji ki ko ba
1: cry emoji
2: eme false wal inge
1: yeah
2: mage bit ke wedding balanda ve ki
1: mage bit ke wedding balanda ve right hena I like ga mazako monifoi filo ala hama vara sakara jahalan libe fursat me and my first film you guys have to come watch the kamudarni ves nudarni ves decide karenge and balang aaye mainu
2: thank you
3: MFS.
4: Munifoi Film ke daaira, M